Thank you.

అతని మానవుడాయి మొన్న సంది

साइन्सबाट छ। साप्ताहिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर डट कम सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असार 29 गते सोमबार, जुलाई 13 तारिक सन् 2026, शनिबार सम्बन्धी 1946।

पानीपूर्ण सम्भावना उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरण गर्नुभयो। वरिष्ठ नेपाली र सरकार बीच नौ बजे सहमति सरकार सञ्चालन र संविधान संशोधन गरेको प्रधानमन्त्री बालेन र राष्ट्रपति सभापति लामिछाने बीच कांग्रेसद्वारा

त्यसका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित केही स्थानमा आज बारीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउने सम्बन्ध आग्रह गरेको छ।

सबै स्तरको रिपोर्टको सुनिश्चित प्रदान गर्ने पालिकाको प्रवक्ता

समय पुराण अधिकार नै सिआइएलाई भयो। श्रेणी कहले हितकारीताका सबै स्वास्थ्य अधिकारीले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू अनुसन्धान कार्यक्रमहरू व्यापक मतदा प्रदान गर्ने क्रिया सुनि गर्नुपर्ने त्यसै गर्दा समाजमा सकारात्मक शान्ति प्रभाव हुन्छ र सबैको मानसिक स्वास्थ्य व्यवस्थालाई असुरक्षित अवस्थामा राख्न सकिन्छ र एकअर्कालाई परेको सुगमको सहज उपायलाई एकता गर्न त्यसबाट अनुभव गर्न सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आर्थिक पर्ने विषयले पनि सहज रूपमा उपचार प्राप्त पाइन्छ कसरी पाइन्छ के गर्नुपर्छ अब हामी बाटोमा धेरैलाई बुझाउन पर्यो अभियान।

Kapun, Hamid Rogi, Nisali, Nia

Thank you.

Thank you.

많이 이해해라. 어디가 너무 많이 해라. 아마

আমাকে আমার গ্রামের মানুষ

Thank you.

con la falta de la

Thank you.

Thank you.

Gracias.

Thank you.

Thank you.

प्रधानमन्त्री बाहिनी खालेपानी ट्याङ्की नजिक निर्विरालो फेला भएको छ। स्थानीयका अनुसार यस क्षेत्रमा यो अरू खोजनामा पहिलो पटक देखिएको हो। स्थानीयवासीले निर्विरालोलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर पत्रकार उपभोक्ता समितिलाई जानकारी गराएको थियो। समितिले तत्काल वनजन्य रेनफोर्सलाई खबर गरेपछि निकुञ्जको टोलीले निर्विरालोको सुरक्षित उद्धार गरेको हो। पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलक राज थारूले आफ्नो यस क्षेत्रमा पहिलो पटक निर्विरालो देखेको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयले कुनै क्षति नगरी संरक्षणको भावना राख्दै सम्बन्धित निकायलाई जानकारी गराएकोले वन्य जन्तुको सुरक्षित उद्धार सम्भव भएको हो। उद्धार गरिएको निर्विरालोलाई आवश्यक प्रक्रिया पूरा गरी उपयुक्त प्राकृतिक वासस्थानमा छोड्ने तयारी गरेको वनजन्य रेन्ज फोर्सका रेन्जर रतिमान रावतले जानकारी दिनुभयो।

अच्छा संचालन आसन उन्होंने एक हरामा एक भारतीय नागरिक की अवैध रूप में औषधि पसल संचालन गरेको तथा गुलरिया नंगा 10 मा घरमै औषधि पसल संचालन भइरहेको स्थानीयले बताएका छन्। गुलरिया 10 का वडाध्यक्ष हरिप्रसाद पासीले आफ्नो 2 कार्यकालमा समेत यस्ता पसलको अनुगमन हुन नसकेको बताउनुभयो। नगर स्वास्थ्य शाखाका प्रमुख शिव कुमार चौधरीका अनुसार गुलरिया 6 नम्बर क्षेत्रमा सबैभन्दा बढी इजाजत बिना औषधि पसल सञ्चालनमा छन्। यस्तै करोडौं लगानीमा सञ्चालनमा रहेको सिटी अस्पताललाई पनि स्वास्थ्य मापदण्ड पूरा गरी दर्ता हुन निर्देशन दिएको छ। अस्पतालका सञ्चालक डाक्टर मुकेश झाले 6 महिनाभित्र सबै मापदण्ड पूरा गरी दर्ता गर्ने जानकारी दिनुभएको छ। उता स्वास्थ्य कार्यालय पर्दियाकी सूचना अधिकारी पद्मा श्रेष्ठका अनुसार हालसम्म जिल्लामा 3 पोलिक्लिनिक मात्र दर्ता भएका छन्। नगर स्वास्थ्य शाखाले अवैध रूपमा सञ्चालनमा रहेका औषधि पसल तथा स्वास्थ्य संस्थामाथि छुटेका छिट्टै कारवाही प्रक्रिया

प्रगतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून व्यवस्था बाल केन्द्रित पत्रकारिता संचार माध्यमको भूमिका नैतिक आचार संहिता तथा बाल बालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्ने विषयमा प्रशिक्षण दिएको छ। बाल अधिकार संयोजक विजय कुमार अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्व अध्यक्ष दुर्गालाल केसी लगायतले सहजीकरण गरिएको कार्यशालामा

0: ആദ്യം കേട്ടോ? ആ സംഗീതം
1: ആദ്യം കേട്ടോ?

0: जिल्ला थेर्की सरिङकोना रकत कमी अर्थात् रक्त अल्पतालाई देखपालुवा रक्त अल्पताहरूलाई सेसन झट्काउन लगान चक्करैन अनुहार फिका बिना हो पढाइमा ध्यान दिएर समस्या लगान रक्त अल्पतामा पचकला काइल सागपात दाल गुलिगेरा आरा मछी सिकार फल फूल आयुक्त खाना नियमित रूपमा खाई जङ्क फुड कम गरी सन्तुलित खाना खाना रोजी स्वस्थ किशोरी जो स्वस्थ भविष्यका लाल हो रेडियो पूर्वाधार एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाले जनैको लागि सन्देश
1: हामी भनेको पछिल्लो कुरा खाना छ महिनाका सबै परिवार सुरु गराउन अन्न बेलाइकुडी साग सब्जी फलफुल सहितको पछिल्लो कुरा खानाले प्रतिलाई तटस्थ बनाउँछ कुरा खाना सँगसँगै दुई वर्षसम्म यसको

Thank you.

Ma è una

0: बसेपछि स्वस्थ जीवन अपनाए निसर्ग रोग जातावरण झाडी घेरे जीवन खत्तम हुई सन्तुलित खाना खाए व्यायाम शब्द करी धूमपान मदिरा बसे दूर रही खराब नियन्त्रण करी आज कार्य जीवन अचार निसर्ग रोग बसेपछि स्वस्थ जीवन अपनाए रेडियो गुरुबाबा सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याशी जनहित जारी सलिल
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ। सुखमय जीवन
3: रेडियो

0: पर्ने समय हो। लागू पदार्थको यत्तिकै प्रयोगले पनि गलत मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजौं।
0: रेडियो गुर्खा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सकिन्छ।
2: Don't forget to go!

ಸ್ವಲ್ಪ ಮುನ್ನೆಲ್ಲ ತಿಳಿಸ್ಕೊಂಡು ಅಂತ ನಂತರ ಪದ್ಧತಿ

সন্দেহ

Thank you.

Yeah.

किसान सबके लगे सीधा करके कार्य कर और सबको

0: संगठन ने एउटा व्यक्तिले दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फल फुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौ,
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो दुर्गा एफएम।

I'm going to go to the next one.

ফুড কম করিস।

são quatro. Eu tô cantando uma direto.

एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

Thank you.

0: तथा तैयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष नियमित

0: सेवा में प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासगरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पताल प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा हेड छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा जिउ सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाहिरे नसा च्याकेर हात खुट्टा नसके बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, शिखर महिला, अनाथ बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाषण पाँच पाँच गरी
0: ग्रामीण
1: साथै कोर्टको 11 अक्टोबर सूचनामा रहेको पनि जाँच

cara dele pode ter adorado.

0: passes they get into some other matter.
1: आप पूरा समाचार से

स्वास्थ्य कार्य प्रत्याशी जनहित में जारी संगीत।

0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबाको सहकारीमा स्वास्थ्य कार्यालय पर्टियाबाट जनहित जारी साथे
1: विश्व स्वास्थ्य संगठनका
2: अनुसार नेपालमा

Yes, we are pretty limited. Mr. Fraser?

is even better.

Sono un po' di più, ma non è una cosa che ti trovo. Non c'è chi sono.

Jo vull, jo no, és de cap, ets el d'estat.

प्रतिक्रमा आठजनाको मृत्यु भएको हो। महिलामा परेर तीनजनाको मृत्यु भएको हो भने पानीमा परेर दुईजनाको मृत्यु भएको हो। यस्तै सर्पको प्रभावबाट तीनजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालिकोटको सामुदायिक गाउँपालिका छ स्थित बुहारी बाटामा पानीकटमा तीस चौतिसमा गरी लाल बहादुर साउ र मन्त्री सहको अचानक आएको बाटोमा पुगेर मृत्यु भएको छ।

गरिएको छ। सभाको क्षेत्रीय रूपमा शून्य गरी लैजाने गेट पनि बन्द गरिएको छ। सबै भोटेपछि नदीको बहाव गरेपछि सरकारी अनुसार यात्रा सभा स्थान सुरक्षित स्थानमा सारेको छ। प्रशासनले नदी किनारमा नजान र संयुक्त सडक प्रयोग गर्न आग्रह गरेको छ। यहाँमा दुई दिनदेखिको वर्षाले बेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवारी सडकहरूको प्रसिद्ध सबै प्रकारका सुनि साधनको अवगमन बन्द भएको छ। वैकल्पिक सडकका परिवर्तन पनि पार्टीले बताएपछि इनाम पाँचतर र पापेजुङको जापासङ्गको सडक सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमबाट जोखिमलाई ध्यानमा राख्दै मुलुङ सडक खण्ड महासभाको ट्राफिक सडक शत्रुका बाहिर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रेपलाञ्चोको रोसी क्षेत्रमा पानीको बहाव पर्ने सम्भावनाका कारण बिपी राजमार्गमा सवारी साधनको अवगमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण सानो तथा मजुर नदी खोलामा चल्छ तह पनि

ಭಾಗವತ್ಗೀತೆ

को स्वीकारी पनि गरी लामो समयसम्म छुटिएको भेटिएको थियो। स्थानीय अनुसार गाडी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटना प्रति नेपाल पत्रकार महासंघले गम्भीर कार्यक्षण जनाउँदै संसद गृहमा अवरोध गर्ने प्रयास पाएको हुँदै दोषीको पहिचान गरी कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सिआइएमसँग कुरा गर्दै महासंघका महासचिव

प्रतिक्रिया चलचित्रमा

कार्यपछि

यस्ता गतिविधि यस समाजमा अनावश्यक प्रयास बढाएको टिप्पणी गर्नुभएको छ।

Thank you.

Thank you.

एक पटक सेवा करने मौका अवश्य दिन धन्यवाद।

Thank you.

I'm going to go to the next one.

Ya,

0: पृथ्वीलाई आइसक्नु भयो, आजको राष्ट्रको सन्तोष सुरु गर्नुहुन्छ। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, सुक्खा जमिनमा पानी बसाउने जमिन रुखको फुल्ने धाँदा काट्ने वा कहिले काटेको छ भने धाँदा फराकिलो हुने र जमिन ढासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण भन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लिलाको सम्झेको त सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? दोस्रोबाट सुन्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु
1: हुँदैन। त्यस्तो गल्ती झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तकर्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अल्म गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको भन ज्यान

0: ঠিক 8 বছর 45 মিনিট কিংবা 8 সময় 43 মিনিট 40 সেবা।
1: আমি গেলে আরো পনেরায়

स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तर गतिले जनाएको छ।

ですね。関わりの主体

Thank you.

परीक्षणलाई स्वीकृति दिएका छन्। आठ सप्ताह अघि इबोलालाई

छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। राम भए खुल्ला कुरा गरौं। समाधान राम पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र

I'm

ऐसे अनेक सूत्रादेश करते

ini memperkerasa keindahan naik.

Thank you.

I'm not afraid of the dark.

0: प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल वास्तवमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्यू सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने तथा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली सात पाँच बढी पाँच पाँच बढी

Ama bir şey yapmıyor.

द्वारा सभी पुजारी संदेश